0: तो तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे?
1: مرج البحرين يلتقيان
0: उसी ने दो दरिया रवा किए जो आपस में मिलते हैं.
1: بينهما برزخ لا يبغيان
0: مگر دونوں میں ایک آڑ ہے کہ اس سے تجاوز نہیں کر سکتے.

0: صبح کے 7 بجے ہیں۔ السلام علیکم، آج منگل ہے، سفر کی 6 اور جولائی کی 21 تاریخ۔ یہ ریڈیو پاکستان ہے، سمینہ وقار سے خبریں سنیے۔ پہلے اہم خبروں کا خلاصہ۔ پاکستان اور کینیڈا نے تجارت اور سرمایہ کاری میں اضافے کے ذریعے دو طرفہ تعلقات کو مزید مستحکم بنانے کے مشترکہ عزم کا اظہار کیا ہے۔ ایران کے وزیر داخلہ پاکستانی قیادت کے ساتھ مذاکرات کے لیے اسلام آباد میں ہیں۔ اقتصادی امور کے وزیر نے کہا ہے کہ مقامی کاشتکاروں کے مفادات کا تحفظ حکومت کی اولین ترجیح ہے۔ پاکستان اور اقوام متحدہ کے ادارہ برائے خواتین نے حقوق نسواں کے فروغ کے لیے اپنے دیرینہ شراکتی تعلقات کو مزید مضبوط بنانے کا فیصلہ کیا ہے۔ افغانستان کے شمال مشرقی صوبے نورستان میں اچانک آنے والے سیلاب کے نتیجے میں 20 افراد جاں بحق ہو گئے۔ پاکستان اور جنوبی افریقہ کی 19 سال سے کم عمر خواتین ٹیموں کے درمیان 5 میچوں کی سیریز کا 4th T20 کل کراچی میں کھیلا جائے گا۔ اور اب خبریں تفصیل کے ساتھ۔ پاکستان اور کینیڈا نے تجارت، سرمایہ کاری اور عوامی روابط کے فروغ کے ذریعے دو طرفہ تعلقات مزید مستحکم بنانے کے اپنے مشترکہ عزم کا اظہار کیا ہے۔ اسلام آباد میں دفتر خارجہ کی جانب سے جاری مشترکہ اعلامیہ کے مطابق نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار اور کینیڈا کی وزیر خارجہ انیتا آنند نے عالمی چیلنجوں سے نمٹنے، امن کے فروغ اور خوشحالی کے لیے باہمی تعاون جاری رکھنے کے عزم کا اعادہ کیا۔ نائب وزیر اعظم اسحاق ڈار نے کینیڈا کی وزیر خارجہ کے دورہ پاکستان کے دوران انہیں خطے میں جاری تنازع کے حوالے سے پاکستان کی ثالثی کی کوششوں سے بھی آگاہ کیا۔ وزیر خارجہ انیتا آنند نے اسلام آباد مفاہمتی یادداشت تک پہنچنے میں پاکستان کے ثالثی کردار کو سراہا۔ دونوں ممالک نے پائیدار جنگ بندی کی ضرورت پر زور دیا اور اسلام آباد مفاہمتی یادداشت کے تحت کیے گئے وعدوں پر عمل درآمد کی اہمیت کو بھی اجاگر کیا۔ فریقین نے فروری 2026 میں دو طرفہ مشاورت کے 6th دور کے کامیاب انعقاد کا خیر مقدم کیا اور اس بات کا اعادہ کیا کہ یہ فورم مشترکہ ترجیحات کو آگے بڑھانے اور تزویراتی تعاون کے نئے مواقع تلاش کرنے میں اہم کردار ادا کرتا رہے گا۔ دونوں وزراء نے کینیڈا میں مقیم 3 لاکھ سے زائد پاکستانیوں اور 9,000 سے زائد طلباء کی خدمات کو تسلیم کرتے ہوئے عوامی روابط، ثقافتی تبادلوں، سیاحت کے فروغ اور پاکستان اور کینیڈا کے درمیان آمد و رفت کو مزید بہتر بنانے کی اہمیت کا اعادہ کیا۔ توانائی کے تحفظ، توانائی کے ذرائع میں تنوع کی تصویراتی اہمیت کو تسلیم کرتے ہوئے دونوں وزراء نے شمسی، ہوائی اور بیٹری کی ٹیکنالوجی سمیت قابل تجدید توانائی کے شعبے میں سرمایہ کاری کے فروغ کی حوصلہ افزائی پر اتفاق کیا۔ فریقین نے اقوام متحدہ سمیت مختلف کثیر جہتی فورمز پر پاکستان اور کینیڈا کے درمیان قریبی تعاون پر اطمینان کا اظہار کیا اور اسے مزید آگے بڑھانے پر اتفاق کیا۔ انہوں نے افغانستان کی صورتحال اور دہشت گردی کے باعث درپیش مسلسل خطرے پر بھی تبادلہ خیال کیا۔ نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار سے متحدہ عرب امارات کے لیے پاکستان کے سفیر شفقت علی خان نے اسلام آباد میں ملاقات کی۔ ملاقات کے دوران نائب وزیر اعظم نے اس بات پر زور دیا کہ پاکستان متحدہ عرب امارات کے ساتھ اپنے دیرینہ برادرانہ تعلقات کو اہمیت دیتا ہے۔ انہوں نے اس سفیر کو ہدایت کی کہ دونوں ممالک کے درمیان تمام شعبوں میں تعاون کو مزید مضبوط بنانے، سرمایہ کاری اور اقتصادی تعلقات کو فروغ دینے اور متحدہ عرب امارات میں مقیم پاکستانی برادری کی فلاح و بہبود کے لیے تعاون کو فروغ دینے پر خصوصی توجہ دی جائے۔ ایران کے وزیر داخلہ اسکندر مومنی اعلیٰ سطح کے ایک وفد کے ہمراہ اسلام آباد پہنچ گئے ہیں۔ اسلام آباد ایئرپورٹ پر وفاقی وزیر داخلہ محسن نقوی نے ان کا استقبال کیا۔ اس موقع پر وزیر مملکت برائے داخلہ طلال چودھری نے بھی ایرانی وزیر داخلہ کو گلدستہ پیش کیا۔ دورے کے دوران ایرانی وزیر خارجہ داخلہ اسکندر مومنی، وزیر اعظم شہباز شریف اور چیف آف آرمی سٹاف और चीफ ऑफ डिफेंस फोर्सेस फील्ड मार्शल सैयद आसिम मुनीर से भी मुलाकात करेंगे। इसके बाद वज़ीर दाखला मोहसिन नकवी से ईरान के वज़ीर दाखला इस्कंदर मोमिनी ने मुलाकात की। मोहसिन नकवी ने ईरानी वज़ीर दाखला का खैर मकदम करते हुए कहा कि उनका दौरा दोनों ममालिक के दरमियान दो तरफा ताल्लुकात के फ़रोग में मावन साबित होगा। उन्होंने उम्मीद जाहिर की कि ईरान के वज़ीर दाखला इस्कंदर मोमिनी अपने साथ खुशखबरी लेकर आए हैं। इस मौके पर ईरान के वज़ीर दाखला ने ख्यालात का इजहार करते हुए अपने पाकिस्तानी हम मनसब से दोबारा मुलाकात पर खुशी का इजहार किया। उन्होंने कहा कि पाकिस्तान और ईरान के ताल्लुकात मिसाली हैं। उन्होंने पाकिस्तान की हुकूमत और अवाम की मेहमान नवाजी को भी सराहा। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। इक्तसादी उमूर के वज़ीर अहद चीमा ने कहा है कि मकामी किसानों और काश्तकारों के मफाद के तहफ़ का तहफ़ हुकूमत की अव्वलीन तरजीह है। ये बात उन्होंने इस्लामाबाद में एक इजलास की सदारत करते हुए कही। इजलास में मुल्क में गंदम के ज़खायर फरहमी और मंडी की सूरत हाल की आइंदा की हिकमत अमली का जायज़ा लिया गया। अहद चीमा ने इजलास से ख़िताब करते हुए कहा कि वफाकी और सूबाई हुकूमतें बाहमी तआवुन से काम कर रही हैं ताकि मुल्क में गंदम के मसाइल की फराहमी, मंडी में इस्तेहकाम और किसानों और सारफीन के मफादात का तहफ़ यकीनी बनाया जा सके। इजलास में ज़रूरत पड़ने पर तस्वीराती ज़खायर को मुस्तकम बनाने के लिए गंदम दरामद करने के इम्कान का भी जायज़ा लिया गया। अहद चीमा ने कहा कि दरामद से मुतालिक कोई भी फैसला मुल्की मार्केट की सूरत हाल का मुकम्मल जायज़ा लेने के बाद किया जाएगा। तमाम सूबों के नुमाइंदों ने इजलास को बताया कि मुल्क भर में गंदम की मार्केट मुस्तकम है और फिलहाल गंदम की किल्लत या किसी बहरान का कोई खदशा नहीं है। पाकिस्तान और ख़वातीन के बारे में अक़वामे मुत्तहिदा के इदारे UN वेमेन ने औरतों के हुकूक, सिन्फी मसावात और ख़वातीन बच्चियों को बाख्तियार बनाने के लिए अपने देरीना तआवुन को मज़ीद मजबूत बनाने पर इत्तेफ़ाक़ किया। इत्तेफ़ाक़ राय वज़ीर कानून और इंसाफ और इंसानी हुकूक सेनेटर आज़म नज़ीर तारड़ और ख़वातीन के बारे में अक़वामे मुत्तहिदा के इदारे की एग्जेक्टिव डायरेक्टर के चीफ ऑफ स्टाफ मोहम्मद नसीरी के दरमियान इस्लामाबाद में होने वाली मुलाकात में हुआ। वफाकी वज़ीर ने पाकिस्तान के साथ UN वेमेन के मुसलसल तआवुन को सराहा और कहा कि वजारत इंसानी हुकूक ख़वातीन और बच्चियों के हुकूक के तहफ़ सिन्फी मसावात के फ़रोग और इंसाफ तक बेहतर रसाई के लिए इदारे के साथ करीबी तआवुन कर रही है। वफाकी वज़ीर ने इस अज़्म का इजहार किया कि हुकूमत ख़वातीन और बच्चियों के तहफ़ और इनसे मुतालिक मसाइल से मौसर अंदाज में निपटने के लिए एक जामे हिकमत अमली को जल्द शक्ल दी जाएगी। मुलाकात में आइंदा होने वाली सार्क कॉन्फ्रेंस पर भी तबादला ख्याल किया गया। इस बात पर जोर दिया गया कि यह कॉन्फ्रेंस जनूबी एशिया में सिन्फी मसावात, ख़वातीन के हुकूक और सबके लिए तरक्की के फ़रोग के लिए एक अहम इलाकाई प्लेटफॉर्म साबित होगी। हुकूमत ने आज के लिए पेट्रोलियम मसनूआत की कीमतों में रद्दबदल कर दिया है। वजारत तवानाई के मुताबिक पेट्रोल की कीमत में 35 पैसे फी लीटर कमी कर दी गई है, जिसकी बाद पेट्रोल की नई कीमत 315.80 रुपये फी लीटर हो गई है। 5.71 रुपये फी लीटर इजाफे के साथ हाई स्पीड डीजल की नई कीमत 360.06 रुपये फी लीटर मुकर्रर की गई है। अफगानिस्तान के शुमाल मशरकी सूबे नूरस्तान में अचानक आने वाले सैलाब के नतीजे में कम से कम 20 अफराद जाँ बहक हो गए। अफगानिस्तान के कुदरती आफात से पैदा होने वाली सूरत हाल से निमटने के इदारे के मुताबिक 100 से ज़ायद अफराद ताहाल लापता हैं। गजा पर इसराइल के ताज़ा हमलों में 3 फलस्तीनी शहीद हो गए। गजा की वजारत सेहत के मुताबिक गुज़श्ता अक्टूबर में होने वाली जंगबंदी के बाद से अब तक इसराइली हमलों में शहीद होने वाले फलस्तीनियों की तादाद 1158 दिन हो गई है। पाकिस्तान और जनूबी अफ्रीका की 19 साल से कम उम्र ख़वातीन टीमों के दरमियान 5 T20 मैचों की सीरीज का चौथा T20 कल कराची में खेला जाएगा। जनूबी अफ्रीका को सीरीज में 2-1 की बढ़तरी हासिल है। محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران خیبر پختونخوا، کشمیر، اسلام آباد، پنجاب، شمال، مشرقی بلوچستان اور گلگت بلتستان میں تیز ہوائیں چلنے اور وقفے وقفے سے گرج چمک کے ساتھ بارش کا امکان ہے۔ اس دوران بعض مقامات پر موسلادھار بارش بھی متوقع ہے، جبکہ ملک کے جنوبی علاقے میں موسم زیادہ تر گرم اور مرطوب رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت، اسلام آباد 25 ڈگری سینٹی گریڈ، لاہور 28، کراچی 29، پشاور و کوئٹہ 24، مری 18، گلگت 20 اور مظفرآباد 22 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں و کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں، بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور بارہ مولہ میں 21، جموں 26، لہ 10، جبکہ پلوامہ اور شوپیاں میں 20 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ابٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: فار لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آور، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

उत्थे चलिए जिते हवन सारे अन्ने। चल बुले उत्थे चलिए जिते हवन सारे अन्ने, ना कोई साड़ी जात पहचाने ना कोई सानू मन। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। रेडियो पाकिस्तान एफएम 101 के लाहौर स्टूडियो से मैं हूँ आपके साथ आपका मेज़बान फरहान खान। उम्मीद करते हैं कि हमारे सभी सुनने वाले हमारे ना सुनने वाले भी खैरियत से होंगे। अगर आप रेडियो पाकिस्तान एफएम 101 के संग संग हैं यानी कि शब के इस पहर में आप हमारे साथ हैं, तमाम सुनने वालों को दिल की गहराइयों से मन की सच्चाइयों से खुश आमदीद कहते हैं। एंड हैव अ ब्यूटीफुल नाइट टू ऑल ऑफ़ यू। तमाम दोस्त जो इस वक्त अपनी गाड़ियों में घरों में जहाँ जहाँ हमें सुना जा रहा है, प्रोग्राम हमारा है जी मेहमान हमारे, और मेहमान हमारे में हमारे साथ हमेशा की तरह होते हैं एक मेहमान और जो हमें कुछ देर में ज्वाइन कर लेंगे जिनसे गुफ्तगू का सिलसिला होगा। आज का जो प्रोग्राम है ना, जो हमारे गेस्ट है ना, ही सच है अमेजिंग पर्सनैलिटी और इस हवाले से इट वुड बी अ माइंड चेंजर आज का जो हमारा शो होगा, क्योंकि हम बहुत सी इनकी जो जो हमारे मेहमान हैं ना, इनकी बहुत सी लाइफ ज़िंदगी की जहतें हैं जिस पे हम गुफ्तगू भी करेंगे। एंड माइंड चेंजर इसलिए कह रहा हूँ कि आप बहुत सी चीज़ें हमारे जहन में बहुत से सवालात होते हैं, बहुत कुछ हम जानना चाहते हैं, बहुत कुछ हम समझना चाहते हैं, बहुत सी चीज़ें, बहुत क्यूरियोसिटी होती है ज़िंदगी में ना, बहुत से क्वेश्चन मार्क हमारी लाइफ में होते हैं, अच्छा ये सवाल इसका जवाब। सो हमारे आज के जो गेस्ट हैं इनसे हम वो सवाल करेंगे जो आपके क्वेश्चन मार्क जहन में बहुत से क्वेश्चंस होते हैं। सो वो तमाम चीज़ें भी शामिल की जाएंगी एंड शो में आप भी शामिल हो सकते हैं। आज जनाब लाहौर शहर जलथल कर रहा है, बल्कि पाकिस्तान भर में पंजाब भर में जो है ना एक मानसून का जो स्पेल है वो जारी है। बारिशें चल बहुत तेज़ी से आज सारा दिन लाहौर शहर में और इसके गिर्द नवाह में और दूसरे शहरों में बारिश होती रही, जिसकी वजह से सड़कों पे भी पानी है और इसके साथ साथ मूड में थोड़ी सी तब्दीली तो आई जाती है। जब जैसी बारिश होती है तो आपका मूड अच्छा हो जाता है, घरों के अंदर पकवान थोड़े से चेंज हो जाते हैं, घरों का जो है ना एक जो ख़ास तौर पर कुकिंग का एक पैटर्न है ना वो टोटली चेंज हो जाता है। बट एहतियाती तदाबीर, चूँकि हम एज ए ब्रॉडकास्टर हम लोग आपको बताते रहते हैं, रेडियो टेलीविज़न के ऊपर अनाउंसमेंट करते रहते हैं कि आप लोगों ने छोटी छोटी एहतियातें जो है ना वो लाजमी करनी है, ख़ास ख्याल रखना है अपना। जब रोड पे आए अपने लोगों का ख्याल रखना है, जब आप अपनी बाइक या मोटर बाइक पर आ रहे हैं तो अपनी गाड़ी का भी ख्याल रखना है, अपनी मोटर बाइक का भी ख्याल रखना है, और जो पैदल चलने वाले हैं या मोटर बाइक पर जाने वाले हैं तो गाड़ी वालों ने ख़ास तौर पर उनका ख्याल रखना है कि आपने गाड़ी तेज़ नहीं चलानी, आप तेज़ चलाएंगे तो लोग जो है भीग जाएंगे, बाज़ जगहों पे पानी जमा हुआ हुआ है जिसकी वजह से जब आप थोड़ा सा तेज़ ड्राइव करते हैं, तो वैसे जो लोग इस टाइम तेज़ ड्राइव करें उनसे यही कहूँगा आप ड्राइव आहिस्ता करें और इन्जॉय करें इस मौसम को, इतना खूबसूरत मौसम है, इतना प्यारा वेदर है, इसको तो वैसे ही आप स्मूथ ड्राइविंग के साथ, एक सॉफ्ट ड्राइविंग के साथ, एक बहुत ही शानदार किस्म की ड्राइव के साथ इसको इन्जॉय कीजिए। कोई ज़रूरत नहीं जल्दी करने की, कोई ऐसी कोई वो कहते हैं ना काली नहीं है, कोई ऐसी कोई स्पीडें मारने की, इन्जॉय करें मौसम को, इस वेदर को। अल्हम्दुलिल्लाह अल्लाह का ख़ास करम है कि इतनी गर्मी के बाद अल्लाह ताला ने हमें एक दफ़ा फिर इतना प्यारा मौसम दिया, तो इसको एंजॉय कीजिए, इस मौसम को महसूस कीजिए, इस मौसम को, इस बरसात को एंजॉय कीजिए, बारिश को एंजॉय कीजिए, और उसके साथ साथ अपने मूड को जो ना आप कोशिश करें अच्छा करें। उसकी वजह यह है कि लाइफ इज़ ऑल अबाउट यू नो, आप स्ट्रगल है, चैलेंजेस हैं, बहुत सी चीज़ें आपकी हर वक्त चलती रहती हैं, तो ये चैलेंजेस के साथ साथ स्ट्रगल के साथ साथ आपने अपनी लाइफ को जो है ना इन्जॉय भी करना है। और इन्जॉयमेंट के लिए मैं हमेशा कहता हूँ नेचर इज़ द बेस्ट सोर्स ऑफ इन्जॉयमेंट, नेचर। अब नेचर को इन्जॉय करना बहुत ज़रूरी है। मुझे बड़े अफसोस से ये कहना पड़ता है, बड़े अफसोस से इस आलात की ज़िंदगी में, आलात जिसे कहते हैं ना गैजेट्स की इस ज़िंदगी में हम लोगों ने अब नेचर से बहुत दूर हो गए, हम कुदरत को फील नहीं करते, कुदरत को इन्जॉय नहीं करते, अल्लाह ताला की जो नेमतें उसको उससे महजूज नहीं होते। और मैं ये बात हमेशा अक्सर ये कहता हूँ कि मैंने पर्सनली ये मुशाहिदा भी किया, मैंने पर्सनली ये देखा भी है, लोगों से डिस्कशन भी की, आप कई लोगों से पूछा कि भाई आपको ऑनेस्टली बताएं आसमान पे जो चांद है उसको गौर से देखें कितना अरसा हो गया, तो कई लोग कहते हैं जी कई हफ्ते हो गए हैं, कई कहते हैं कई महीनों हो गए हमने चांद की तरफ नज़र ही नहीं उठा के देखा। मतलब मेरा कहने का मकसद ये है कि नेचर है ना, आप उसको देखते हैं, इन्जॉय करते हैं, फील करते हैं। अब ये मौसम है, इस मौसम को इन्जॉय करना है, फील करना है, अल्लाह ताला का शुक्र अदा करना है कि उसने
اتنی گرمی کے بعد اتنا پیارا موسم دے دیا, اور اس موسم کو آپ فیل کریں, اس کو انجوائے کیجئے, اس کو محسوس کر دیجئے. وہی آلات کی دنیا, وہی گیجٹس کی دنیا, گردنیں جھکی ہوئی ہیں, ہاتھ جو ہے نا انگلیاں ٹک ٹک ٹک چلی جا رہی ہیں چلی جا رہی ہیں, اور بس سوشل میڈیا ہے کہ بس اس کے علاوہ زندگی میں کچھ ہے ہی نہیں ہے. بس وہ سوشل میڈیا کی اس دنیا میں, ڈیجیٹل اس ایرا میں ہم لوگوں نے اپنے آپ کو اتنا ڈیجیٹلائز کر لیا, اتنا انوالو کر لیا, اتنا اس کے اندر ہم گم ہو گئے ہیں کہ آنیسٹلی اسپیکنگ کہ ہمیں اور کسی چیز کی خبر ہی نہیں ہے, ہمیں پتہ ہی نہیں ہے کہ دنیا میں کیا ہو رہا ہے. سو پلیز اس موسم کو انجوائے کیجیے, اس ویدر کو, اس پیارے پیارے سے موسم کو, اور اس موسم میں اللہ کا شکر ادا کریں. سو جناب, آپ کو بتاتے چلیں, اس پروگرام میں ہمیں جو معاونت ہمارے دوستوں کی بھی ہوتی ہے, بڑے پیارے پیارے دوست ہمارے ساتھ ہوتے ہیں, تھینک یو سو مچ اسد آپ کا, عبد الوہاب آپ کا, اویس آپ کا, تھینک یو سو مچ. ہماری یہ پوری ٹیم جو اس پروگرام کو لے کے آتی ہے, چونکہ ایک پروگرام ہوتا ہے جس میں ہم لوگ ایز اے براڈ کاسٹر پروگرام کر رہے ہوتے ہیں, گفتگو کر رہے ہوتے ہیں, تو ہمارے ساتھ ہماری ٹیم ہوتی ہے جو ہمارے ڈیجیٹل جو چیزوں کو سنبھال رہی ہوتی ہے, یعنی کہ ہمارے ڈیجیٹل کانٹینٹ کے لیے ہمیں کانٹینٹ چاہیے ہوتا ہے, ہم چونکہ آپ لوگوں کے لیے ہم اس کو چاہتے ہیں کہ ایسے پروگرام جو ہم لے کے آتے ہیں, اپنے گیسٹ بڑے خاص مہمان لے کے آتے ہیں, ان کے لیے ہماری کوشش ہوتی ہے کہ ہم اس کانٹینٹ کو نا سیو کریں, اور آپ لوگوں کے لیے ان کی باتیں, ان کے ایکسپیرئنسز, ان کے مشاہدات, ان کی ایکسپرٹیز, اور جس فیلڈ میں بھی وہ ہوتے ہیں اس فیلڈ کے حوالے سے جو ہمارے سوال ہوتے ہیں یا انفارمیشن ہوتی ہے, جو انفارمیٹیو چیزیں ہم اکٹھی کرتے ہیں تاکہ وہ پراپر ایک ڈیجیٹل پلیٹفارم کے اوپر اس کو ہم پبلش بھی کریں تاکہ آپ لوگ دیکھ سکیں. تو اس ٹیم کا بھی بہت بہت شکریہ, آج ہمارے ساتھ ہیں آپ سب کا بہت بہت شکریہ. آپ نے ایف ایم 101 کو ٹیون کیا, لاہور سے باہر جہاں کا بھی ہمیں سنا جا رہا ہے, اب گاڑیوں میں سنیں تو اگین ایک پبلک میسیج ہے, پلیز ڈرائیو کیئرفلی. اچھا, اس کے ساتھ ساتھ جو ایک میں نے میسیج آپ کو دینا وہ یہ ہے کہ اپنے گھروں کی چھتوں کو چیک کر لیجیے, کیونکہ بارش ہوتی ہے اور ہم کہیں کے دن اپنے گھر کی چھت پہ بھی نہیں جاتے, اور کیا ہوتا ہے کہ بعض دفعہ چھت گندی ہوتی ہیں, کچرا ہوتا ہے, جس کی وجہ سے جو ڈرین ہے نا وہ بلاک ہو جاتا ہے. اب جب ڈرین بلاک ہوتا ہے تو پھر آپ کو پتہ ہے کہ گھروں میں پانی جو ہے نا وہ جمع ہو جاتا ہے چھتوں پہ. اب وہ پانی آہستہ آہستہ جو ہے نا وہ کہیں نہ کہیں پانی نے اپنا رستہ تو بنانا ہے, اس کو تو کوئی نہ کوئی باس چاہیے نا جگہ, اس نے کہیں نہ کہیں تو جانا ہے نا, تو اس کو پھر جگہ جو بیسٹ لگتی ہے وہ جہاں سے ملتا ہے وہ پھر پانی باہر آپ کی چھتوں سے نکلتا ہوا گھر کے اندر وہ چلا جاتا ہے. سو پلیز اپنی چھت لازمی چیک کر لیجیے, اگر آپ گھر سے باہر ہیں تو جلدی سے گھر جائیں اور جا کے اپنی چھت کو چیک کر لیں. اس کے ساتھ ساتھ آپ نے یہ کرنا ہے کہ آپ کے کوشش یہ کریں بارش کے موسم میں خاص طور پہ غیر ضروری طور پہ باہر مت نکلیں, اور اپنے جو بچے ہیں چھوٹے بچے ان کو تو بالکل بھی باہر مت نکلنے دیں, اور جو کھمبے ہیں آپ کو پتہ ہے ان میں کرنٹ ہوتا ہے بارش کے موسم میں, بعض بڑے ان یوژل سے اور بڑے ہی انفارچونیٹ سے واقعات بھی ہو جاتے ہیں, تو پلیز کیئرفل رہیں, محتاط رہیں, اور کھمبوں کو ہاتھ مت لگائیں. پانی اگر جمع ہے تو اس میں جانے کی ضرورت نہیں ہے, بچوں کو باہر نکالنے کی ضرورت نہیں. اگر انجوائے کرنا اپنے گھر کی چھت پہ, کسی محفوظ جگہ پہ, لان میں یا کسی صحن میں, کسی بھی جگہ آپ بچوں کے ساتھ بارش کو انجوائے کرنا چاہتے ہیں, یو مسٹ ڈو اٹ, کرنا بھی چاہیے. ویسے یہ بات بھی ہے, کرنا بھی چاہیے انجوائے, یعنی کہ بچوں کو بھی کرنا چاہیے, کہ انہیں پتہ ہونا چاہیے, دے ہیو ٹو انجوائے دیٹ. یہ بڑی خوبصورت میموریز ہوتی ہیں آپ کی بارش کے ساتھ کھیلنا, بارش میں نہانا, اور یہ دیکھیں اللہ تعالیٰ نے یہ نعمتیں جو ہمیں دی ہیں اس سے محظوظ ہونا بہت ضروری ہے. سو اس بارش کی خوبصورت سے موسم میں میرے اس ٹائم بیٹھے جو دوست ہیں بڑے ہی عبد الوہاب صاحب, پتہ نہیں ہاتھ جوڑے, اینک پہنے, کیپ پہنے, کس خیال میں, کس سوچ میں ہیں مجھے نہیں پتہ, وہ کہندے نے سوچی پیا تو بندہ گیا, تو زیادہ سوچنے کی ضرورت نہیں, وہاب صاحب ٹھیک ہے, ریلیکس ہوئیں, لائف کو انجوائے کریں. تو ابھی جو میں ٹریک سناؤں گا, دس ٹریک از ڈیڈیکیٹڈ ٹو ایوری ون اینڈ اسپیشلی مائی ٹیم ہو از ود می رائٹ نو, اور اس خوبصورت سے موسم میں, اور جہاں پہ اتنے پیارے موسم ہوں اور اتنا رنگیلا سا موسم ہو, تو پھر یہ ٹریک نہ ہو تو مزہ تو نہیں نا.

0: گائز اینڈ ناؤ ویلکم بیک ٹو دا شو. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سبھی سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے. اور وہ گھڑیاں آن پہنچی جس کا تھا ہمیں انتظار. وہ شادی ہوتی ہے نا, تو شادی میں اکثر یہ ہوتا ہے کہ آپ کو شدت سے انتظار ہوتا ہے کہ جی بارات کب آئے گی.
1: نہیں غلط کہہ رہی ہیں آپ, کہتے بارات آئے نا آئے روٹی کدھر کھلے گی.
0: نہیں سر روٹی تب ہی کھلی جب دلہا آئے گا, بارات آئے گی اس سے پہلے تو روٹی کھلنی نہیں.
1: نہیں پھر بھی وہی ہوتا ہے یار, مور فوکسڈ اچھا قدر لبڑی ہے, کوئی آتا نہیں آتا
0: نہیں آتا. سر ویلکم, بہت بہت شکریہ
1: جی. السلام علیکم فرحان بھائی.
0: بہت بہت شکریہ. وعلیکم السلام. ہم آپ کو سنتے ہیں بلکہ پاکستان آپ کو سنتا ہے. آپ بولتے ہیں ہم آپ کو سنتے ہیں. آج اسی کیا نہیں, آج آپ کو ہم نے اپنا مہمان گیسٹ بلا کے لے کے لانا ہے.
1: میں کافی حیران ہوا جب آپ نے مجھے کال کی اور کہا کہ جی آپ شو میں آئے. میں حیران ہوا تسی مینوں ہی بلا لیا, ڈائریکٹ ہی بلا لیا, جبکہ میرا گلا رہتا ہے آپ سے کہ آپ لفٹ نہیں کراتے.
0: نہیں نہیں سر میرے لیے آنرڈ کی بات ہے, اور آپ کے ساتھ بات کرنے کا خاص طور پہ بہت سے ایسے موضوعات ہوتے ہیں جس پہ بات کرنے کا بڑا مزہ آتا ہے, اور میری کوشش ہوتی ہے کہ میں
1: ان پہ نہ بات کروں اور آپ کو مت بلاؤں.
0: نہیں یہ تو لائیو پہ شروع ہو گیا, یعنی اندھے تسی نا فرنٹ فٹتے آ کے بار مارے گراؤنڈ تو باہر ہیں,
1: دیر سے آئے یو نو پھر ذرا کور کرنے کے لیے اگلے نو وہ دی پا دے ہو کہ وہ پریشان ہوتے ہیں.
0: اچھا یہ بھی ایک کمیونیکیشن کی ایک اسٹریٹجی ہوتی ہے نا.
1: اٹ از اف یو اسٹڈی ڈارک سائیکالوجی. اب تو خیر اس پہ اسپیسیفکلی کتابیں آ گئی ہیں نا جو ہے اسی ٹائٹل سے, ڈارک سائیکالوجی ہیں, پلے ود دا مائنڈ, پلے فل مائنڈ, اس طرح کے ٹائٹل سے. اس میں یہ چیز بھی ہے آپ پڑھیں گے کہ بجائے اس کے کہ کوئی آپ پہ چڑھائی کرے, آپ اس کی کوئی چیز پکڑ کے اسے وہم میں ڈال دیں یا کشمکش میں یا مشکل میں ڈال دیں کہ اس کا ذہن آکوپائے ہو جائے اس طرف کہ میں نے اس کو کاؤنٹر کیسے کرنا ہے, بجائے اس کے کہ وہ آپ کی طرف آئے.
0: یعنی آپ اس کو پنجابی اپنی پا دے
1: اپنی پا.
0: اچھا یہ کمیونیکیشن میں ایک بڑی مزے کی چیز ہے جو میں آپ کی بات سے اخذ کر رہا ہوں. بعض ایسے انوائرمنٹ ہوتے ہیں, بعض ایسا ماحول ہوتا ہے, یا بعض ایسے لوگ ہوتے ہیں بڑے ٹاکسک سے ہوتے ہیں جو ہر وقت لوگوں کی باتیں کرنا, ان ادھر آپ ایسی گفتگو کریں کہ ان کو موقع ہی نہ ملے کہ وہ لوگوں کو ڈسکس کریں, ادھر ادھر کی باتیں کریں.
1: ہاں
0: تو یہ کمیونیکیشن اسکلس ہیں.
1: ادھر ادھر کی ہے کوئی بھی بات ہو کچھ بھی ہو, جہاں آپ کو لگے کہ آپ کی ڈائریکشن میں نہیں جاتی گفتگو. آپ اسکلفل کمیونیکیٹرس کو دیکھتے ہیں نا وہاں پہ, انہیں آپ لرن کریں, آبزرو کریں. انہوں نے گفتگو کو اپنی ڈائریکشن میں لے کے اگر جانا ہے تو اس کے لیے پہلے وہ سوال دیتے ہیں. سوال الجھاتا ہے ذہن کو, آپ جواب دیں یا نہ دیں, آپ ہولڈ کر لیں, خاموش رہیں اور چاہے یہ کہتے رہیں کہ میں مناسب نہیں سمجھتا اس کا جواب دینا, لیکن آپ کا برین کی فنکشنلٹی ایسی ہے وہ جیسے ہی کوئی چیز لفظوں کی شکل میں پہنچتی ہے وہ اس پہ کام شروع کرتا ہے. آپ کے ذہن میں جواب بنتے ہیں, آپ زبان سے ادا کریں یا نہ کریں, ایک پروسیس سٹارٹ ہوتا ہے. جس طرح کمپیوٹر کی میموری انگیج ہو جاتی ہے نا, اسی طرح آپ کا برین انگیج ہوتا ہے تو سرٹن پارٹ آف اے میموری از آلریڈی انگیجڈ, تو اس کا جو ریمیننگ پارٹ ہے اسے آپ کتنا پلے کر لیتے ہیں. ایونچولی کیا ہوتا ہے کہ آپ سوال کرنے والے کی طرف متوجہ ہوتے ہیں کہ اب یہ کس طرف لے کے جائے گا, پھر وہ لے جاتا جتھے انہیں لے کے جانی ہوئے گل.
0: سوال سر کتنا امپورٹنٹ ہے, اور سوال کی کیا اہمیت ہے, اور آپ کو کیا لگتا ہے کہ سوال کرنے والے کے لیے سوال کے ایتھکس, سوال کی نارمس, سوال کی ویلیو اور اس کی حرمت کیا ہونی چاہیے؟
1: بڑا مشکل سوال ہے.
0: چونکہ سوال بڑا امپورٹنٹ ہوتا ہے.
1: نہیں سوال اہم ہوتا ہے لیکن سوال پوچھنے والا اس سے زیادہ اہم ہوتا ہے. سوال پوچھنے والا کون ہے؟ ایک سوال برائے تنقید ہے, ایک سوال برائے اصلاح ہے, اور ایک سوال ہوتا ہے ٹو لرن سم تھنگ. اف یو وانٹ ٹو لرن, آپ کے ایتھکس آپ کو آٹومیٹکلی آپ کے اندر سے آواز آتی ہے, آپ کی گفتگو کے اندر ایک ادب آئے گا, آپ کی گفتگو آپ کے الفاظ جھلک دیں گے کہ آپ ایکچولی اگلے بندے کو تسلیم کرتے ہیں. جب تسلیم کرتے ہیں تب آپ لرن کرنے کے لیے سیکھنے کے لیے سوال پوچھتے ہیں, سیکھنے کے لیے اس سے کوئی بھی چیز پوچھیں گے. تو وہ ہوگا وہ سوال جس کی حرمت قائم رہے گی, جس میں آپ اگلے کے معیار کو, اس کے مقام کو تسلیم کریں گے.
0: واو.
1: جب آپ تسلیم کر لیتے ہیں پھر وہ جو کہتا ہے اس کو آپ ڈائجسٹ کرنے کی کوشش کرتے ہیں. آپ کا برین اس کو لے گا, اسے پہلے سے موجود انفارمیشن کے ساتھ خلط ملت کرے گا, پھر دیکھے گا واٹ از نیو ان اٹ, وہ پھر آپ تک وہ اس کا چربہ پہنچے گا کہ یہ ہے ایسے ہے ایسے ہے اور یہ بتایا. ایک ہے سوال برائے تنقید, اس میں لہجہ تو میٹھا ہوتا ہے لیکن لفظ بتاتے ہیں کہ یہاں پہ نقطہ تلاش کیا جا رہا ہے کیونکہ میں تمہیں تسلیم نہیں کرتا. جب میں تسلیم نہیں کرتا تو ہوں تو منو جو مرضی پڑھ کے سنا لے, آئی ول ناٹ بی اگریڈ ود وٹ ایور یو گونا سے,
0: آئی ڈونٹ وانٹ ٹو لسن,
1: آئی وانٹ لسن, آئی ایم جسٹ لوکنگ فار اے پوائنٹ کہ مجھے بس آپ نقطہ دیں اور اس پہ پھر میں آگے سے گفتگو تنقیدی انداز میں چلا سکوں. اچھا آج تو آپ یہ کہتے ہیں لیکن کچھ عرصہ پہلے تو آپ نے یہ کہا تھا. اور کچھ ہوتے ہیں سوالات برائے اصلاح جس میں آپ کسی چھوٹے سے بھی بات کرتے ہیں, اچھا یہ کام کیسے کرتے ہیں, وہ کہتا ہے ایسے ایسے, نہیں نہیں ہاں وہ آپ اس کو سکھانے کے لیے پھر آپ کہتے ہیں اچھا میں کر کے دکھاؤں. جیسے وہ اکثر مجھے واقعہ یاد آتا ہے حضرت امام حسن کا, جہاں پہ انہوں نے کسی بزرگ صحابی کو دیکھا وضو کرتے ہوئے, تو آپ نے اصلاح کے لیے انہیں کہا کہ حضرت ذرا دیکھیے گا کیا میں وضو ٹھیک کرتا ہوں.
0: کیا بات ہے, کیا بات.
1: اور آپ نے وضو کرنا شروع کیا تو وہ جو صحابی تھے وہ کہنے لگے ہاں اب میں نے سمجھا کہ میرے اس عمل میں کہاں پہ غلطی ہے. دیز آر دی کنڈیشن. اس کے علاوہ جتنا چاہیں اس کو آپ پھیلا سکتے ہیں,
0: یعنی سمجھانے کا انداز بھی ہے اور اس میں اصلاح بھی ہے اور اس میں اگلے کی عزت کا بھی خیال رکھنا. اچھا سر, ہمارے ہاں جو اب ایک سوال جو ہے وہ سوال ایک کانٹروورسی بن گیا ہے کہ ہم سوال میں جب تک کانٹروورسی پیدا نہیں کریں گے تب تک ہمیں ویوز نہیں ملیں گے, تب تک ہم وائرل نہیں ہوگے. اس وائرل کلچر نے ہمارا کیا حال کر دیا ہے؟
1: اتنا برا حال کیا ہے کہ آپ کو مجھ سے پوچھنا پڑا. عکاسی ہے سر یہ, اس پہ کوئی لمبی چوڑی ڈبیٹ کی تو ضرورت نہیں. ابن خلدون جو ہے سوشل چینج پہ بات کرتا ہے نا, اور ون آف مائی فیوریٹ سوشل فلاسفر ہے, تو میں اکثر کوٹ کرتا ہوں کیونکہ آئی لو یہ جو سوشل فلاسفی ہے, اس کو پڑھنا, اس کو دیکھنا, آبزرو کرنا. تو میں نے خلدون کو پڑھنے کے بعد, مقدمہ پڑھنے کے بعد میں نے یہی چیز لرن کی کہ آپ کے معاشرے میں, آپ کے گرد و نواح میں, آپ کے معاملات زندگی میں فرد واحد ہیں یا آپ دو لوگ ہیں یا ایک گروہ ہے یا پوری کی پوری ایک قوم ہے, اس کو چلانے والا, اس کو لے کر چلنے والا اور اس کے مزاج کے مطابق جو بھی شے آتی ہے, چاہے وہ سوشل میڈیا ہے یا کسی اور میڈیم سے آپ تک پہنچتی ہے, وہ آپ کی سوچ کی عکاسی ہے. اور وائرل تبھی ہوتی ہے جب آپ سارے اجتماعی طور پر اس طرح کی کہیں نہ کہیں سوچ کا شکار ہو چکے ہوں. اب ہم کیا کہتے ہیں, او یار حقارت کی نگاہ سے دیکھ رہا تھا, ایکچولی میرا وہ ارادہ نہیں تھا, وہ یار یہ کس قسم کی حرکت کر رہا ہے, یہ دیکھو یہ دیکھو, وہ دیکھو دیکھو میں آپ اسے فیم بھی دیتے ہیں, پھر ایک دوسرے کے ساتھ شیئر کرتے ہیں, سم ویئر یو آر اپریشیٹنگ دیٹ کانٹینٹ. اور وہ لوگ بھی آپ دیکھتے ہیں اپنے ارد گرد, یار تم فلاں ایپ فلاں چیز نہیں, اور نہیں نہیں کیوں نہیں یوز کرتا, ادھر کچھ ہے نہیں, فضول ہے, کیونکہ دے ایکچولی ہیو اے ویری گڈ کنٹرول اوور دیئر سیلفز, اوور دیئر ڈیسیژنز. جس طرح سے وہ مناتے ہیں, بناتے ہیں چیزوں کو, انہیں پتہ ہے کہ مجھے کس چیز کو دیکھ کے ہوا دینی ہے اور کس کو نہیں ہوا دینی ہے. اگر یہ چیزیں ہماری عکاسی نہ کریں تو آج یہ اتنی تشہیر نہ پکڑیں, کیونکہ ہم انہیں ہوا دیتے ہیں,
0: سپورٹ
1: دس وے اور دیٹ وے, یو آر آلویز سپورٹنگ اٹ. اور آگے سے وہ فریمنگ والی پھر ایک تھیوری کی بات کرتے ہیں ہم کہ کیا دکھانا ہے اور کیا چھپانا ہے, تو وہ وہی دکھایا جاتا ہے جو آپ دیکھنا چاہتے ہیں. جو الگوریدم والا ایک سلسلہ چلا جس پہ ساری چیزیں بیس کرتی ہے, جسے بگ ڈیٹا کہتے ہیں نا ہم, بگ ڈیٹا کیا کرتا ہے, اس میں انالیسز ہو رہے ہیں آل دا ٹائم کہ میجورٹی کس چیز کو پسند کرتی ہے, میجورٹی کس چیز کو لائک کرتی ہے, کس کے ویوز دیتی ہے, ہر طرح سے کیٹیگرائزیشن, ایج آپ کی, ایج وائز آپ کا ریجن, آپ کے ایتھنک, آپ کے جو جیوگرافیکلی ہر طرح سے ڈویژن ہے, تو وہ چیز آٹومیٹکلی پھر سارے انڈرسٹینڈ کرنا شروع ہو جاتے ہیں. اب کیا ہے, آپ کو اور مجھے بھی پتا ہے, आप रिकॉर्ड करते हैं, मैं भी कुछ चीज़ें रिकॉर्ड करता हूँ, कभी चढ़ा दी कभी ना चढ़ाई, वो लोग सारे बैठ के देखते हैं मेरी फलां चीज़ ज़्यादा चलती है, ये नहीं चलती, वी कॉल इट व्हाट, दिस इज माय नीच, ये है जी, ये मेरी ये सलाहियत है या ये जो एरिया है जिस पर मैंने काम करना है। लोग इसको पसंद करते हैं, वो समटाइम ये होता है हम मक्खी पे मक्खी मार रहे होते हैं या हम कोई ऐसी चीज़ करते हैं कि जो माशरे के रवैयों की अकासी करती है। और इसमें बहुत सारी डिस्टर्बिंग चीज़ें भी होती हैं जो आपके जहन को उलझा देती हैं, परेशान करने वाली, जो आपकी बेचैनी, आपकी परेशानियों, आपकी उलझनों, आपके स्ट्रेस एंजाइटी, इनको भी रिफ्लेक्ट करें। उसके लिए वो हैव अ वर्ड रिलेटेबल है। अब रिलेटेबल है तो भी चीज़ें चल रही हैं। रिलेटेबल क्या है, ये भी मेरे में है, ये भी मेरे में है, ये भी मेरे में है, वो यू हैव एवरीथिंग यार सिंस द डे वन, आप हैं, मैं हूँ, हम सब में कोई चीज़
0: कुछ है,
1: ऑलवेज वी हैव समथिंग पॉजिटिव एंड नेगेटिव, बोथ एनर्जीज हर लम्हा मौजूद हैं, इसी का नाम आज़ादी है। अब उस आज़ादी को आपके साइड पर लेके जाते हैं, इट डिपेंड्स ऑन यू एंड इट सेट्स द ट्रेंड। और इसी के साथ थोड़ा सा अगर मैं और लिबर्टी लेते हुए गुफ्तगू आगे चलाऊं इसी पे कि हर माशरे की प्रैक्टिसेस, उसकी नॉर्म्स, उसकी वैल्यूज, उसके जो इकदार हैं, रसूम और रवाज हैं, वो वक्त के साथ बदलते हैं
0: जी।
1: और हर काम का एक इजाज़ है, यानी उसकी कोई ऐसी स्पेशलिटी होती है जिससे वो पहचानी जाती है। हमारी स्पेशलिटी, हमारा इजाज़ है टेक्नोलॉजी,
0: बिल्कुल
1: मेरे मुंह टेक्नोलॉजिया निकलने लगा वो देखें ट्रेंड
0: कैसे जहनों के अंदर समा जाती है
1: और ऐसे समा जाता है कि मेरे मुंह से निकलने लगा था। तो ये इजाज हमारे पास है, मुख्तलिफ अकवाम हैं, जैसे कौम सभा की बात करें, उन्होंने बंद बनाए, ये किया वो किया, आद है समूद है, किसी ने पहाड़ों में महलात बना दिए, किसी ने कुछ किया। तो इसी तरह हमारा इजाज ये है, एंड इट कम्स विद सो मैनी बेनिफिट्स, ऑल्सो विद सो मच नेगेटिविटी, अ ट्रेंड, वेरिएशन एंड एवरीथिंग, इट कम्स विद दैट। अब क्या आप चाहते हैं और क्या मैं चाहता हूँ वो बिकेगा, वो किसी भी तरह के फजूल किस्म के लफ्ज़ की शक्ल में आएगा या किसी अच्छी बात की शक्ल में आएगा। फजूलियात आजकल ज्यादा चल रही है,
0: बिल्कुल ऐसे ही है। अच्छा सर, आप लोग
1: कुछ लंबी गाल कर
0: नहीं नहीं मैं अपने सुनने वालों को बताता चलूँ जनाब, इस वक्त आज डॉक्स हमारे साथ हैं और गुफ्तगू का सिलसिला जारी है, लेकिन इसमें जो इम्पोर्टेंट चीज़ सर, हमारे सामने एक बड़ा ज़बरदस्त सा बैनर पड़ा हुआ, वेलकम टू द आरजे ब्रॉडकास्टिंग इंटर्नशिप एंड ट्रेनिंग प्रोग्राम। खुशी की बात यह है कि इसमें यंगस्टर्स हैं जो आजकल चलते जानजीज,
1: पता चला कल आप भी आ रहे।
0: अच्छा, मुझे भी पता चल रहा है,
1: मुझे मैं क्या शायद तुझे कहने लगे मैंने नहीं सी पता मैं आ रहा
0: मैंने सचमुच नहीं पता मैंने सचमुच नहीं पता मैं आ रहा आज थोड़े को पता लग गया।
1: अच्छा
0: अच्छा, ये कैसा एक्सपीरियंस रहा आपका जेंजीज के साथ, इन बच्चों को जब आप देख रहे हैं, कौन सी ऐसी मिसअंडरस्टैंडिंग आपको लग रहा है कि जो हमारी सोसाइटी में इनके बारे में लोगों में है कि यार नहीं ये बच्चे ऐसे नहीं हैं ये वैसे हैं, आपने कैसा फील किया इन बच्चों को?
1: सेम है, सेम इज़ द केस जिससे हम सारे गुजरे।
0: ठीक है,
1: जिस तरह हम जब थे अपने कॉलेज यूनिवर्सिटी में, आप और उस दौर में जिस तरह हमारे बड़े हमारे अम्मी अब्बा कहते थे, ओ हमारे दौर में तो हम ये करते थे, हम ऐसे करते थे, तुम लोगों को क्या पता हो, ताड़ी तो रूटीन ही हो रहे, तुम तो टी वी तो बाहर नहीं आते, ये नहीं करते वो नहीं करते। हर नस्ल ने आने वाली चीज़ें अपने साथ अडॉप्ट करनी है और कुछ अडेप्ट कर लेते हैं, कुछ पिछली ले ली कुछ नई ले ली। सो मैं समझता हूँ इस पे अक्सर जो लोग बात करते हैं नेगेटिवली लेते हैं, दे आर रॉन्ग। आप ये देखें कि आप में और आपसे पहली गुजरी हुई नस्ल में कितना फ़र्क है, आपके रवैये, आपके पहनावे में, आपकी बातों में, आपके अल्फाज में।
0: बिल्कुल है,
1: वो अल्फाज जो आज भी आप बोलें आपकी अम्मा नहीं समझती, मेरी अम्मा नहीं समझती।
0: बिल्कुल,
1: बजाय ये कि मैं जंजी वाले टर्मिनोलॉजीज यूज़ करूं, और मेरी दादी तो बिल्कुल ही वो भी नहीं समझती जो मेरी अम्मा बोलती हैं, बजाय ये कि मैं अपने अल्फाज रखूँ। सो एक फितरी अमल है और ये तब्दीली आती है, इट्स नॉट बैड थिंग, और ये आती रहेगी, ये शुरू से आती रही है।
0: तो अंडरस्टैंड किसको करना, समझना किसको है
1: सर? आने वाली नस्ल को समझें, वो आपकी जो है आदात व अतवार, आपकी आने वाली नुमाइंदगी वो करती है। उनके साथ चलें, इसमें क्या बुराई है।
0: कैसे चलें,
1: उनको समझें व्हाट दे आर डूइंग। लाजमी नहीं है हर चीज़ नेगेटिव देखें, दे आर पॉजिटिव थिंग्स ऑल्सो। नेगेटिविटी हम में कम नहीं थी, हर नस्ल में होती है। अब ये किस्सा उठा के आप करें कि हाबील और काबील वाला किस्सा अगर हम देखें, वो पहले दो जो हैं औलादे नबी, दोनों हज़रत आदम के बेटे, एक ने कत्ल किया, दूसरा मकतूल हुआ, और उसके बाद वहाँ से नस्ल चलना शुरू हुई। नेगेटिविटी तो वहाँ पे भी आपको उस कातिल की शक्ल में नज़र आई। सो दिस इज़ द प्रोसेस, दिस इज़ हाउ द यूनिवर्स इज़ फॉर्म्ड। इस तरह से इसकी तख्लीक और खिलकत हुई है, जहाँ पे पहले भी मैंने कहा कि आज़ादी है, आपको आज़ादी सीखने की, आज़ादी करने की। हम और हमसे पहले वाले और उससे पहले, ना जाने जितनी भी नस्लें आज तक गुजर चुकी हैं, अपने आगे ट्रांसफ़र करती हैं वैल्यूज़। जो नई नस्ल है वो जो ले सकती है लेती है, जो काबिले अमल हो, जो काबिले अमल नहीं उनको छोड़ दिया जाता है। तो इसमें कोई बुराई नहीं, हमने भी बहुत कुछ छोड़ा अपने अजदाद का। सो दिस इज़ गुड, इट्स नॉट बैड। लव्स देना जेन जी ये जेन जी वो, नहीं, दिस गुड कि अल्फाज के इस्तेमाल हैं, प्रैक्टिसेस डिफरेंट हैं, अच्छी जो हैं उठाएं आप, इसमें क्या बुराई है। वो बात करते हैं बॉडी शेमिंग ना करें। हमारे यूनिवर्सिटी कॉलेज में क्या था, वो मोटे
0: आम था
1: ना। अब वो कहते हैं नहीं कहना चाहिए, दिस इज़ ए गुड थिंग, बुरी चीज़ नहीं है। इस तरह के बहुत सारे एक्ट हैं जो पॉजिटिव हैं, उनको लेना
0: अच्छी
1: चाहिए,
0: अच्छी चीज़ें भी हैं।
1: हाँ, देयर आर सो मैनी थिंग्स यार, एक नेचुरल प्रोसेस।
0: और दूसरा ये कि ऑब्वियसली वक्त के साथ साथ जैसे जैसे चीज़ें बदली, सोच बदली, मेयार बदले, लाइफस्टाइल बदला, तो आई थिंक बड़ों को थोड़ा सा समझना भी होगा इसमें, कि उनको अंडरस्टैंड करें और उनको साथ लेके चलें, उनको समझाएं नहीं, उनको समझ के उनके साथ चलें।
1: उनको समझ के साथ चलना चाहिए। आप समझा सकते हैं उन चीज़ों में जो आफाकी हैं, जिन्हें हम बोलते हैं यूनिवर्सल, यूनिवर्सल चीज़ों में आप गाइड कर सकते हैं। बाकी वक्त के साथ बदलती टेक्नोलॉजी को आपने अडॉप्ट करना है, आदातों अतवार को लेना है, रवैयों को लेना है। पहले कहाँ अगर बात करें, लैंडलाइन थे, अब लैंडलाइन कौन यूज़ करता है ना, हर किसी के पास अपना फ़ोन है, एवरीवन इज़ यूजिंग अ सेल फोन, उसे लैंडलाइन की ज़रूरत नहीं। वेर आई वॉज ए किड आई रिमेंबर कि बात होती थी जी, इक्को फ़ोन है, फ़ोन बज रहा है, फ़ोन उठाया किसका है जी, हम साया दा आया है,
0: बुला के ले आओ,
1: फलां का आया बुला के लाओ, नंबर लिख दिए फलां, अगर ये मसला हो कॉल कर लेना। सो इट्स नॉट अ बैड थिंग, हमें अडॉप्ट करना चाहिए,
0: बड़ों को अडॉप्ट करना चाहिए। बिल्कुल ठीक जी, बड़ों को अडॉप्ट करना चाहिए जी। एक मिनट।

कभी कभी मैं सोचता हूं कि हम खुश कैसे रह सकते हैं। क्या खुशी का ताल्लुक जो एक्सटर्नल वर्ल्ड होता है, जो हमारी बाहरी दुनिया है, उसके साथ है कि जैसे आज मौसम कितना खूबसूरत था लाहौर का, कितनी खूबसूरत बारिश हुई, मज़ेदार सी बारिश हुई, क्या इंतहा का बला का खूबसूरत तरीन मौसम था आज। कभी कभी ये मौसम इंसान को खुश कर देते हैं, कभी कभी उदास भी कर देते हैं। कभी कभी आसपास के कुछ लोग होते हैं जो आपकी मूड पे बहुत असर डालते हैं। कभी कोई वाक्या, कोई इवेंट इस तरह का होता है कि जिससे आप खुश हो जाते हैं। कभी कभी अच्छा म्यूज़िक सुनने से, कोई अच्छी फिल्म, कोई ड्रामा, कोई कॉमेडी शो, कोई किताब पढ़ने से भी आप खुश हो जाते हैं। कभी कोई अच्छी खबर सुनने से आप खुश हो जाते हैं। और कभी कभी ये सारी चीज़ें मिला के भी आपको खुश नहीं कर पाती, ना अच्छी खबर, ना कोई मजाहिया बात, ना आपको आपके पसंद के गाने खुश करते हैं, ना पसंद के लोग खुश करते हैं, और ना ही पसंद के खाने। होता है ना। तो क्या है खुशी का ताल्लुक, किस चीज़ से है? हमारे अंदर किसी चीज़ से है, या बाहर किसी चीज़ से है, या दोनों से है? खुद को खुश किस तरह से रखा जा सकता है? अक्सर हम लोगों को नसीहत करते हैं, या लोग हमें नसीहत करते हैं, खुश रहा करो कहते हैं ना हम। ये खुश कैसे रहा जा सकता है? मैं देखता हूँ अपने इर्द गिर्द आस पास लोगों को, बड़े उदास उदास हैं। जो उदास हैं तेरे हिजर में, जिन्हें बोझ लगती है जिंदगी, उन्हें देखकर सरे बज़्म यूं, तेरा मुस्कुराने का शुक्रिया। बताइएगा, आइएगा, मुझे बताएं कि खुशी का ताल्लुक किस चीज से है, खुश किस तरह से रहा जा सकता है। क्या खुशी के लिए हम खुद ही काफी हैं, या फिर इर्द गिर्द कुछ ना कुछ ऐसा जरूर होना चाहिए कि वो हमारी खुशी का बायस हो? आप खुश रहते हैं कि नहीं रहते? खुश रहते हैं, उदास रहते हैं, सड़ियल सड़ियल से रहते हैं? सड़ियल तो नहीं रहते, कुछ लोग बड़े सड़ियल होते हैं। अच्छा, मुझे भी अक्सर लोग कहते हैं, यार तुम बहुत सड़ियल हो। अच्छा, हर किसी इंसान के बहुत सारे लोगों के सामने मुख्तलिफ रूप होते हैं। आप कुछ लोगों में बड़े खुश इखलाक, बड़े हसमुख और बड़े जिंदा दिल कहलाते हो। कुछ लोगों के सामने आप बड़े खुश्क मिजाज, बड़े सख्त करख्त या सड़ियल कहलाते हो। कुछ लोगों के लिए आपकी तबीयत जो है वो बड़ी नॉर्मल सी होती है। कुछ के लिए तो आप बड़े यूं महसूस होते हो कि जैसे बड़े गुस्से वाले। मैं समझता हूं कि हर इंसान की जिंदगी या जात के कई पहलू होते हैं जो मुख्तलिफ लोगों या सेट ऑफ ग्रुप्स पे जाके खुलते हैं। आप हर जगह पे जाके अपनी सेम पर्सनालिटी शायद नहीं रख सकते। कुछ लोगों के सामने, कुछ तरह के लोगों के सामने आप लाख चाहें तो उस तरह से खुल के हंस नहीं सकते, मजाक नहीं कर सकते, क्योंकि शायद वो जगह ही ऐसी होती है। कुछ जगह ऐसी होती हैं कि जहाँ पे आप कोई सयानी बात नहीं कर सकते, वहाँ पे वो सयानी बात करना ही बेवकूफ़ी होता है। कुछ जगहों पे आप ज़्यादा संजीदा नहीं रह सकते। तो शायद हम अपनी ज़ात में भी कहीं ना कहीं बटे होते हैं। हम अपने मुख्तलिफ तरह के मूड और अपनी पर्सनैलिटी के मुख्तलिफ तरह के अक्स कुछ ख़ास लोगों को मखसूस करते हुए उनके सामने रखते हैं।
ہوتا ہے ایسے؟ جیسے مجھے اکثر لوگ کہتے ہیں کہ یار جب تم ریڈیو پہ آتے ہو تو کچھ اور لگتے ہو، جب ہم تم سے ایسے ملتے ہیں تو تم کچھ اور لگتے ہو۔ کبھی کبھی ہوتا ہے، یوں بھی ہوتا ہے۔ جب ہم اپنے پیرنٹس کے سامنے جاتے ہیں تو ہمارا رویہ کچھ اور ہوتا ہے، جب ہم دوستوں سے ملتے ہیں تو رویہ کچھ اور ہوتا ہے، جب ہم اپنے کسی استاد کے سامنے جاتے ہیں تو ہمارا رویہ کچھ اور ہوتا ہے، جب ہم اپنے کزنز یا رشتہ داروں کے ساتھ ملتے ہیں تو ہمارا رویہ کچھ اور ہوتا ہے، جب ہم باہر آؤٹنگ کے لیے نکلے ہوتے ہیں دوستوں کے ساتھ تو ہمارا رویہ کچھ اور ہوتا ہے، جب ہم باہر آؤٹنگ کے لیے اپنی فیملی کے ساتھ نکلے ہوتے ہیں تو ہمارا رویہ کچھ اور ہوتا ہے۔ ایک ہی ذات میں کتنے کتنے عکس، کتنے طرح کے ہماری شخصیت کے پہلو پوشیدہ ہیں، لیکن خوش کیسے رہا جا سکتا ہے؟ یہ میں آج آپ سے پوچھنا چاہ رہا ہوں، بتائیے گا۔ لکی بوائے ہیں، کہتے ہیں جنازے کی نماز پڑھنے کے لیے لوگ دوسرے ملکوں سے بھی آ جاتے ہیں ضیاء، لیکن فرض نماز پڑھنے کے لیے مسلمان محلے کی مسجد تک نہیں جاتے۔ درست کہہ رہے ہیں آپ لکی بوائے۔ اللہ تعالی ہم سب کو اس چیز کی توفیق دے کہ ہم پانچ وقت کی نماز کے پابند ہو سکیں۔ مائرہ فروم آزاد جموں کشمیر سے کہتی ہیں، سر آپ کا شو بہت اچھا ہے، خوش رہیں، آباد رہیں، تھینک یو سو مچ۔ سکندر کہتے ہیں کہ السلام علیکم بھائی، آپ کا پروگرام بہت اچھا جا رہا ہے، میں اس وقت ملتان سے سن رہا ہوں، تھینک یو سو مچ، بہت شکریہ، آپ ملتان سے سن رہے ہیں۔ اور یہ کون ہے، یہ کہتے ہیں کہ بھائی میرا یہ میسج ہے، آن ایئر نہ کرنا، صرف رپلائی کرنا۔ چلے میں یہ بعد میں پڑھتا ہوں کہ آپ نے کیا لکھا ہے، اور ابھی نہیں میں پڑھ رہا، آن ایئر نہیں پڑھ رہا آپ کا میسج، ٹھیک ہے۔ اور اس کے ساتھ ساتھ جی ہمارے ساتھ اور کون ہیں، ان کو بھی دیکھتے ہیں، ان کے میسیجز کو دیکھتے ہیں۔ یار جب میسج کیا کریں تو اپنا نام ضرور لکھا کریں، کچھ جگہوں پہ نام نہیں آ رہا ہوتا۔ سر جی آپ کا ہر شو بہت اچھا ہوتا ہے، آپ کا نام کیا ہے، مجھے اپنا نام ضرور لکھ کے بھیجیے۔ اس کے ساتھ ساتھ ہمارے ساتھ ہیں خٹک فرام چراٹ، کہتے ہیں السلام علیکم، کیسے ہیں سر ضیاء؟ میں ان لوگوں سے ڈرتا ہوں جن سے میں محبت کرتا ہوں، کیونکہ صرف وہی مجھے زخم پہنچا سکتے ہیں، جیسے کہ آپ ہیں۔ میں آپ کو زخم پہنچا سکتا ہوں، میں آپ کو کیسے زخم پہنچا سکتا ہوں؟ جب کوئی آپ کو چھوڑ کے جاتا ہے تب خوشی ختم ہو جاتی ہے، ابھی تک یاد نہیں کہ پہلے کتنے 3 سال میں کب خوش ہوا تھا۔ خوشی ملے تو تمہارے بعد خوش نہیں ہوتے، ہم اپنی آنکھ میں ہر دم ملال رکھتے ہیں۔ کول ہیں ہمارے ساتھ، کہتی ہیں کہ جی جناب غصے والے تو ہو، کبھی ملے تو ہم بھی دیکھیں گے کہ آپ کے رویے کو۔ چلیں اگر کبھی میں ملا تو ضرور میرے رویے کو دیکھ لیجئے گا حضور والا۔ آج ہم سوال کر رہے ہیں آپ سے کہ خوش کیسے رہا جا سکتا ہے، خوشی کا تعلق کس چیز سے ہے، کیا خوشی کوئی بیرونی دنیا کی کوئی چیز ہے یا آپ کے اندر کی کوئی شے ہے، یہ کیا ہے کہ جس کی وجہ سے ہم خوش رہ سکتے ہیں، خوش ہو سکتے ہیں؟ آئیے گا، بتائیے گا، اپنا کمنٹ کیجیے گا، فیڈ بیک دیجیے گا، مجھے آپ کے میسیجز کا، فیڈ بیک کا بڑی شدت سے انتظار رہے گا، ٹھیک ہے نا؟ اسلام گجر ہیں، کہتے ہیں کہ ویلکم بیک سر، لاسٹ ٹائم رحمان صاحب نے حسن کوزاگر سنائی تھی، آپ بھی پلیز سنائیے آن ایئر۔ یار حسن کوزاگر تو میں نہیں سنا سکتا کیونکہ وہ رحمان صاحب کا ہی کام ہے، میں کوشش کروں گا کہ کوئی اور پوئٹری، کوئی نظم، کوئی غزل ضرور شامل کر سکوں۔ جگنو جونیئر کہتے ہیں السلام علیکم ضیاء بھائی، کیسے ہیں آپ؟ میں ٹھیک ہوں۔ اسما کوثر سلام کرتی ہیں، وعلیکم السلام، میں ٹھیک ہوں۔ اور ریاض بھٹی ہیں، ریاض بھٹی صاحب شکریہ آپ کا۔ محمد طفیل احمد ہیں، آپ کا شکریہ، آپ ہمارے ساتھ موجود ہیں۔
اور اسما کہتی ہیں کہ شدید سا انتظار ہوتا ہے آپ کے شو کا،

0: ताकि तुम उनकी पीठ पर चढ़ बैठो और जब उस पर बैठ जाओ फिर अपने परवरदिगार के एहसान को याद करो और कहो कि वो जात पाक है जिसने उसको हमारे जेरे फरमान कर दिया और हम में ताकत न थी कि उसको बस में कर लेते। और हम अपने परवरदिगार की तरफ लौट कर जाने वाले हैं।
1: وجعلوا له من عباده جزءا إن الإنسان لكفور مبين
0: اور انہوں نے اس کے بندوں میں سے اس کے لیے اولاد مقرر کی بے شک انسان صریح ناشکرہ ہے۔
1: أم اتخذ مما يخلق بنات وأصفاكم بالبنين
0: کیا اس نے اپنی مخلوقات میں سے خود تو بیٹیاں لی اور تم کو چن کر بیٹے دیے۔